0: लिए और ज्यादा बड़ा रोल अदा कर सकता है। नई दिल्ली में आज एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए जनाब अराग्ची ने कहा कि ईरान से मुतालिक किसी भी मामले का कोई फौजी हल नहीं है। उन्होंने कहा कि ईरान सभी बहरी जहाजों को अपना हुरमुज से होकर गुजरने में मदद करने के लिए तैयार है। जनाब अराग्ची ने कहा कि अपना हुरमुज की सूरत हाल अब बहुत पेचीदा हो गई है। उन्होंने कहा कि मगरबी एशिया बहरान का मुजाकरात के जरिए तस्फिया करने के सिवा कोई दूसरा हल नहीं हो सकता। ईरान के वजीर खारजा ने कहा कि ईरान भारत के किसी भी तरह के तामीरी रोल का खैर मकदम करेगा। जनाब अब्बास अराग्ची ब्रिक्स वज़ीर खारजा की मीटिंग में शिरकत के लिए नई दिल्ली आए हुए हैं। मरकजी जांच ब्यूरो सीबीआई ने नीट यूजी 2026 इम्तिहान के सवालिया पर्चा लीक होने से मुतालिक मुबैना बेजाबतगियों के मामले में कलीदी सरगाना को गिरफ्तार कर लिया है। एजेंसी ने कहा है कि मुकम्मल तफ्तीश के बाद सरगाना पीवी कुलकर्णी को पुणे में गिरफ्तार किया गया है। पीवी कुलकर्णी केमिस्ट्री मजमून का लेक्चरर है जो नेशनल टेस्टिंग एजेंसी की जानिब से इम्तिहान के अमल में शामिल था। उसे सवालिया पर्चों तक रसाई हासिल थी। इससे पहले गिरफ्तार किए गए 5 मुलजिमीन में 3 जयपुर से, 1 गुरुग्राम से और 1 नासिक से है। सीबीआई ने कहा है कि सभी 5 मुलजिमीन को दिल्ली में मुतल्लिका अदालत में पेश किया गया, जिसके बाद उन्हें तफ्तीश के लिए 7 दिन की पुलिस तहवील में ले लिया गया। नीट यूजी 2026 सवालिया पर्चा लीक मामले में दीगर कई मुश्तबा अफराद से पूछताछ और मजीद कार्रवाई जारी है। वजीर दिफा राजनाथ सिंह ने आज आंध्र प्रदेश के श्री सत्यसाई जिले में पुट्टपार्थी के मकाम पर जदीद तर्ज के मीडियम लड़ाका तैयारा प्रोग्राम का संग बुनियाद रखा। इस मौके पर रियासत के वजीर आला एन चंद्रबाबू नायडू भी उनके हमराह मौजूद थे। इस मौके पर लोगों से खिताब करते हुए वजीर दिफा ने कहा कि नए शुरू किए गए दिफाई प्रोजेक्टों से कौमी सिक्योरिटी मुस्तहकम होगी, सनअती तरक्की की रफ्तार में तेजी आएगी और नौजवानों के लिए बड़े पैमाने पर रोजगार के मौके पैदा होंगे।
1: फ्यूज जो होता है वह किसी भी गोला बारूद का सबसे यह इम्पॉर्टेंट हिस्सा होता है, चाहे आर्टरी शेल हो, बॉम्ब हो या कोई भी युद्ध सामग्री हो। बिना भरोसेमंद इलेक्ट्रिक फ्यूज के सब बेकार है। यहाँ बनने वाले अत्याधुनिक फ्यूज हमारी सेनाओं को ताकत देंगे और यह प्रोजेक्ट हमारी एमिनिशन मैन्युफैक्चरिंग में सेल्फ रिलायंस आत्मनिर्भरता का एक नया चैप्टर जोड़ेगा।
0: सुप्रीम कोर्ट ने ईंधन की बचत के ताल्लुक से कई तरह के इकदाम का ऐलान किया है। इनमें वर्चुअल समात, कार पूलिंग और वर्क फ्रॉम होम शामिल हैं। मगरबी एशिया के बहरान के तनाजुर में ईंधन की खपत कम करने के लिए मरकजी सरकार की वसी तर अपील के मुताबिक यह कदम उठाया गया है। अदालत आलिया ने सेक्रेटरी जनरल भरत पराशर की जानिब से जारी किए गए एक सर्कुलर में कहा है कि अब उन मामलों की समात मजीद अहकाम तक सिर्फ वीडियो कॉन्फ्रेंसिंग के जरिए होगी जो ذیلی دنوں میں یا جزوی کام کے دنوں میں زیر سماعت آنے تھے۔ یہ خبریں آکاش وانی سے نشر کی جا رہی ہیں۔ مغربی بنگال سرکار نے آر جی کر میڈیکل کالج کیس کے سلسلے میں 3 آئی پی ایس افسروں کو معطل کر دیا ہے۔ ان میں کولکاتا پولیس کے سابق کمشنر ونیت گوئل، سابق ڈپٹی کمشنر سینٹرل اندرا مکھرجی اور سابق ڈپٹی کمشنر نارتھ ابھیشیک گپتا شامل ہیں۔ ان افسروں کو اپنے فرائض میں مبینہ طور پر کوتاہی برتنے، متاثرہ لڑکی کے والدین کو رقم کی پیشکش کرنے اور سرکار کی منظوری کے بغیر میڈیا بریفنگ کرنے کے تناظر میں معطل کیا گیا ہے۔ ریاست کے وزیر اعلیٰ شبھیندو ادھیکاری نے نامہ نگاروں کو بتایا کہ ریاستی سرکار ان افسروں کے خلاف محکمہ جاتی انکوائری کرائے گی۔ تھائی لینڈ نے ہنتا وائرس کے پھیلاؤ سے متعلق بڑھتی عالمی تشویش کے دوران اس بیماری کو خطرناک متعدی مرض قرار دیا ہے۔ متعدی امراض سے متعلق تھائی لینڈ کی قومی کمیٹی نے سخت اقدامات کو منظوری دی ہے، جن میں مشتبہ معاملوں کی 3 گھنٹے کے اندر اندر رپورٹنگ، 12 گھنٹے کے اندر مرض کی تشخیص اور زیادہ خطرہ لاحق قریبی رابطوں کا 42 دن کا کوارنٹین شامل ہے۔ تھائی لینڈ کی وزارت صحت کے مطابق ملک گیر سطح پر اضافی نگرانی، لیبورٹری ٹیسٹنگ اور علاج معاملے کے پروٹوکالز نافذ کیے جا رہے ہیں، جن میں بین الاقوامی انٹری پوائنٹس پر قریبی نگرانی بھی شامل ہے۔ حکام نے جانوروں کے ذریعے کترے گئے لوگوں یا شدید خطرات والے علاقوں کا ماضی میں سفر کر چکے لوگوں کو مشورہ دیا ہے کہ وہ تیز بخار اور سانس لینے میں پریشانی جیسی علامات نظر آنے پر فوری طور پر علاج کرائیں۔ بھارتی محکمہ موسمیات نے جھارکھنڈ، مدھیہ پردیش، راجستھان، اتر پردیش اور ودربھ میں کل تک شدید گرمی کا زور جاری رہنے کی پیش گوئی کی ہے۔ محکمہ موسمیات نے کونکن اور گوا میں کل گرم اور مرطوب موسمی حالات کی بھی پیش گوئی کی ہے۔ محکمہ موسمیات نے انڈمان و نکوبار جزائر میں کل انتہائی شدید بارش کا امکان بھی ظاہر کیا ہے۔ اس کے علاوہ کیرلا، ماہے، جنوبی اندرونی کرناٹک، تمل ناڈو، پڈوچیری، کرائیکل اور شمال مشرقی خطے کے کچھ حصوں میں بھی اگلے 2 دن کے دوران اسی طرح کے موسمی حالات رہ سکتے ہیں۔ महकमा मौसमियात ने आंध्र